आफैले जरब एसएमएस नाइने शाबतामा सिहरका सिहरनका अनि अमुङ श्रीति देवर्मा अनि पारा मालिया बोरा रचाप मुङनि ककथाइ नङ्क्रे हिङ्के अनि लाङमाले रचाप नाइ नि मुङ बिमल देवर्मा बाई मानसी देवर्मा पुङ्काहाम हाम बाइ ते खनाइ तङनाइ रकनि बागै हाम बाइ जतनि बागै हिङ्के बुखुक श्रीति रचाप मुङ खनानाइ नि कहरका हिङ्के फाइदि हो जरब बिनिख्राथकमानि रचाप मुङ दसङ खनालाइने सारासा पोइन्ट अफ मेगाहर्ट्ज एफएम उजेन्त खनाइ दङदि लगि दङदि हजुर अब बेलाइ नखरा त रचाप मुङ